0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा
2: नमस्कार श्रोतावृन्द SBS साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ म दिनिता रिसाल कार्यक्रम सुरु गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलीन राष्ट्रका वुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति SBS नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौँ हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ र श्रोतावृन्द हरेक मङ्गलबार र बिहिबार दिउँसो 2 बजे SBS साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने SBS नेपालीको रेडियो कार्यक्रम तपाईँले हरेक बिहिबार र आइतबार SBS रेडियो 2 अपराह चारदेखि 5 बजेसम्म पनि पुनः प्रसारण मार्फत सुन्न सक्नुहुन्छ र यो कार्यक्रम चाहिँ तपाईँले आज बिहिबार SBS साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार SBS रेडियो 2 पुनः प्रसारणमा पनि सुनिरहनु भएको छ र तपाईँको साथमा छु श्रोतावृन्द मेलबर्नको फेडरेसन स्क्वेयरमा रहेको स्टुडियोबाट म दिनिता रिसाल र हामीसँग सिडनीबाट सुनिताजी पनि जोडिनु भएको जस्तो लाग्यो मलाई सुनिताजी तपाईँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्न चाहेँ
3: हस् धेरै धेरै धन्यवाद दिनिताजी र श्रोताहरूलाई म सुनिता पोखरेलको तर्फबाट सिडनीबाट नमस्कार
2: र अब भने आजको कार्यक्रममा के विषयवस्तु छ त्यसको बारेमा नै बताउनतर्फ लागौँ होइन सुनिताजी अब हरेक बिहिबारको कार्यक्रम चाहिँ अब नियमित श्रोताहरूलाई त थाहा छ नै होला साप्ताहिक विश्व समाचारबाटै सुरु गर्नेछौँ अनि आज पनि कार्यक्रम फुटबलमय नै छ होइन त
3: पक्कै पनि अब फुटबलको विषय त छुट्ने कुरै भएन होइन अब SBS आफैले अफिसियल मिडिया ब्रोडकास्टर होइन यहाँ SBSमै हेर्न सकिन्छ यो म्याच भनेपछि हामीले पनि यो विषयलाई प्राथमिकताका साथ ल्याउनेछौँ अनि त्यसमाथि पनि अब नेपाली समुदायमा निकै चर्चित खेलमध्येमै पर्छ नि त फुटबल त्यसैले यो विषयलाई त छोड्ने कुरै भएन
2: अवश्य पनि र फुटबलकै विश्वकपकै बारेमा तपाईँहरूसँग हामी प्रत्यक्ष रेडियो कुराकानी पनि गर्नेछौँ तपाईँ पनि हामीसँग जोडिन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ आज बिहिबार प्रत्यक्ष सुनिरहनुभएका श्रोताहरूले नम्बर म भन्न गइरहेकी छु नोट गर्नुहोस् है त 1300799767 नम्बर फेरि पनि एकपटक 1300799767 अब अङ्ग्रेजीमा टिप्न सजिलो हुन्छ भए इङ्ग्लिसमा पनि भनिहालौँ होइन 1300799767 1300799767 अनि अब श्रोताहरू धेरै जसो काममा पनि हुन सक्नुहुन्छ होइन बिहिबारको दिन दिउँसो एसएमएस पनि गर्न सक्नुहुन्छ होइन त सुन्दाजी
3: पक्कै पनि र एसएमएस गर्नको लागि चाहिँ नम्बर रहेको छ सदा चाहिँ 0439799767 0439799767 र दिनिताजीले भने जस्तै मलाई त इङ्ग्लिसमा सजिलो हुन्छ हो टिप्न भन्ने जस्तो लाग्छ भनेदेखि चाहिँ 0439799767
2: र त्यस्तै गरी अब भोलि यदि तपाईँले हामीलाई बिहिबार आज सुनिरहनु भएको छ भने चाहिँ भोलि शुक्रबार दिउँसो सकरउजको गेम छ अस्ट्रेलियाले प्याराग्वेसँग भिड्दैछ आफ्नो निर्णायक खेल हो अस्ट्रेलियाको लागि चाहिँ नकआउट चरणमा आफ्नो स्थान सुनिश्चित गर्नका लागि कसले जित्ला तपाईँको प्रेडिक्सन के छ श्रोतावृन्द आजको प्रश्न त्यही छ जवाब हामीलाई पठाउनुहोला अघि भनेको नम्बरमा वा सोसियल मिडियामा पनि मेसेज गर्न सक्नुहुन्छ फेसबुक एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो SBS नेपाली र यो पछि अब भने यति जानकारी पछि कार्यक्रमलाई अगाडि नै बढाउनतर्फ लागौँ र साप्ताहिक विश्व समाचार आज पनि प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेलले
3: धन्यवाद दिनिताजी र अब पछिल्ला 7 दिनका विश्व समाचार नै सुन्नतर्फ लागौँ जसका मुख्य विषयहरू छन् युरोपका यहुदी स्थलहरूमा आक्रमण गर्ने समूहले अस्ट्रेलियामा पनि आफ्नो गतिविधि विस्तार गर्न सक्ने एजियो प्रमुखको भनाई स्ट्रेट अफ होर्मुज खुल्ला र निशुल्क रहनुपर्नेमा अमेरिकाको जोड र क्यानाडाले आफ्नो विश्वकप समूहको शीर्ष स्थान गुमायो

0: अब समाचार विस्तारमा। इस्लामिक स्टेटसँग सम्बन्धित रहेकी र सिरियामा फँसेकी अन्तिम अस्ट्रेलियन महिलालाई स्वदेश फर्कन अनुमति दिइने भएको छ। गृह मामिला मन्त्री टोनी बर्कले उनले फर्कने अनुमति मागेपछि सरकारले लागू गरेको अस्थायी आदेश टेम्पररी एक्सक्लुजन अर्डर अब कायम राख्न नसकिने अवस्था आएको बताएका छन्। उक्त महिला र उनको बच्चामाथि कडा निगरानी राखिने र उनीहरू कहाँ बस्छन्, काम गर्छन् र पढ्छन् भन्ने जानकारी दिइनुपर्ने, साथै कुनै पनि फोन वा सोसल मिडिया प्रयोग गर्नुभन्दा 24 घण्टा अघि नै सूचना दिइनुपर्ने शर्तहरू हुनेछन्। एजियोका महानिर्देशक माइक बर्गेसले उनको फर्काएपछि आफ्ना सबै अधिकार प्रयोग गर्न संस्था तयार रहेको बताएका छन्। साथै उनले देशको आतंकवादी खतरा स्तरले अहिले सार्वजनिक रूपमा देखिएको वास्तविक जोखिमलाई कम आकलन गरेको बताएका छन्। बर्गेसले अहिलेको चेतावनी प्रणाली अस्ट्रेलियाले सामना गरिरहेको हालको सुरक्षा अवस्थाका लागि डिजाइन नगरिएको भन्दै राजनैतिक उद्देश्यबाट प्रेरित हिंसाको सम्भावना अझ बढी भएको भनाई राखे। साथै युरोपका यहुदी स्थलहरूमा आक्रमण गर्ने इरान सम्बन्धित समूहले अस्ट्रेलियामा पनि आफ्नो गतिविधि विस्तार गर्न सक्ने चिन्ता रहेको उनले बताएका छन्। अमेरिकाले स्ट्रेट अफ होर्मुज पार गर्ने जहाजहरूबाट शुल्क उठाउने कुनै पनि प्रयास स्वीकार नगर्ने बताएको छ। इरानसँग भएको अन्तरिम सम्झौताप्रति उत्पन्न चिन्ताहरू कम गर्ने उद्देश्यले गरिएको खाडी क्षेत्रको भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री मार्को रुबियो कुवेत पुगेका छन्। उक्त सम्झौताको उद्देश्य स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र इरानको आणविक कार्यक्रमबारे जारी वार्ताका बीच प्रतिबन्धहरूमा केही राहत प्रदान गर्ने रहेको बताइएको छ। रुबियोले अन्तर्राष्ट्रिय जलमार्गहरू सधैँ खुल्ला स्वतन्त्र रहनुपर्ने बताएका छन्।
1: I think the whole world will be against any mechanism that charges money to use an international waterway. It's that simple. The president's already said it, that's not going to happen. When we mean open the straits, we mean open the straits free in international waterways.
0: विश्व स्वास्थ्य संगठनले मध्य अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रण प्रयासभन्दा तीव्र गतिमा बढिरहेको बताएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा 1100 भन्दा बढी पुष्टि भएका संक्रमित र 277 जनाको मृत्यु दर्ता भएको छ। संक्रमितहरूको सम्पर्कमा आएकाहरूको पहिचान, उपचार क्षमता र सुरक्षित अन्त्येष्टि प्रमुख चुनौती बनेको र त्यसलाई जारी द्वन्द्वले अझ जटिल बनाइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। संगठनका प्रमुख टेड्रोस अदानोम गेब्रियसिसले फ्रान्स ले कङ्गोबाट फर्किएका एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि गरे पनि विश्वव्यापी जोखिम भने कम रहेको बताएका छन्।
2: Despite the good progress we have made, we still face major challenges and the outbreak is continuing to outpace the response. There are now 1094 confirmed cases with 277 deaths. The outbreak is continuing to move fast.
0: पाकिस्तानी प्रहरीले एक फ्रान्सेली महिला र उनका 5 बालबालिकालाई 10 वर्षभन्दा बढी समयको कथित कैदबाट उद्धार गरेको छ। सिल्भी एजमेन नामकी ती महिला अफगानिस्तान सिमाना नजिकको बारा क्षेत्रमा रहेको एक कोठामा फेला परेकी हुन् जब उनका एक छोराले भागेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार उनका श्रीमानलाई पक्राउ गरिएको छ र याजमिनले सन् 2014 पाकिस्तान आएपछि वर्षौंसम्म शारीरिक तथा मानसिक दुर्व्यवहार भएको आरोप लगाएकी छिन्। बालबालिकालाई कहिले विद्यालयमा भर्ना नगरिएको बताइएको छ र अधिकारीहरू अहिले फ्रान्सेली दूतावाससँग समन्वय गर्दै परिवारलाई फ्रान्स फर्काउने प्रयासमा रहेको बताइएको छ।
3: They took us off in a difficult, very difficult situation, and they were very efficient. And I have to be grateful for the help for our life. It was very, very difficult. We went through really, really bad times. So I'm so grateful that you guys helped us.
0: अब खेलकुद समाचार र त्यसमा विश्वकप फुटबल। सह आयोजक क्यानाडाले स्विजरल्याण्डसँग 2-1 पराजित भएपछि आफ्नो समूहको शीर्ष स्थान गुमाएको छ। रुबेन भार्गासले दोस्रो हाफ सुरु भएको 1 मिनटभन्दा कम समयमा पहिलो गोल गर्दै स्कोरको खाता खोल्दा योहान मान्जाबीले गोलकिपरको गल्तीको फाइदा उठाउँदै स्विजरल्याण्डको अग्रता दोब्बर बनाएका थिए। यो नतिजासँगै स्विजरल्याण्ड समूह बीको विजेता बनेर अर्को चरणमा पुगेको छ भने क्यानाडाले नकआउट चरणका लागि युएसको यात्रा गर्नुपर्नेछ। साथै यसअघिका खेलमा अर्जेन्टिनाका लियोनल मेसी मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान राखेका छन्। त्यस्तै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले 6 फरक फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्दै इतिहास रचेका छन्। यसका साथ पछिल्ला 7 दिनका विश्व समाचार यति नै। पछिल्ला समाचार र जानकारीहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepalima जानुहोस्। यति भन्दै फेरि पनि माइक दिनिताजीलाई नै हस्तान्तरण।
4: धन्यवाद सुनिताजी यो साप्ताहिक विश्व समाचारका लागि। र श्रोतावृन्द, सुनिताजीले भने चाहिँ अन्य सामग्रीहरूका लागि भने हाम्रो वेबसाइटमा जान सक्नु नै हुन्छ। ठेगाना हो sbs.com.au/nepali। र सजिलो तरिका चाहिँ आजै आफ्नो फोनमा एसबिएस अडियो एपलाई पनि तपाईँले निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ, होइन त सुनिताजी?
0: पक्कै पनि। र हामी अब ती दुईवटा माध्यम त छँदैछन् यो कार्यक्रम सुन्नको लागि, चाहिँ अन्य माध्यमहरू पनि रहेका छन्। जस्तै अब तपाईँ एसबिएस अन डिमान्डमा पनि यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा अहिले गएर सुन्न सक्नुहुन्छ। साउथ एसियन च्यानलभित्र जानुपर्छ, त्यहाँनिर एउटा ट्याब छ, त्यहाँभित्र गएर सुन्न सक्नुहुन्छ। त्यसै गरेर अब डिजिटल टिभीको चाहिँ च्यानल 305 रहेका छौँ। त्यस्तै अब वेबसाइट त भइ नै हाल्यो, होइन? अब यति भन्दै अब हामीलाई चाहिँ सोसियल मिडियामा पनि पाउन सक्नुहुन्छ हाम्रा प्रस्तुतिहरू। त्यहाँनिर लिङ्कहरू राखेका हुन्छौँ, होइन? केही रमाइला रोचक भिडियोहरू पनि राखेका हुन्छौँ। ती सामग्रीहरू, सम्पूर्ण सामग्रीलाई चाहिँ नछुटाइकन हेर्नको लागि चाहिँ यसो सोसियल मिडियामा हामीलाई लाइक र फलो पनि गर्नुहोस्, होइन? अनि अब अडियो एप डाउनलोड गर्नुभयो भने त अब नोटिफिकेसन आइहाल्छ, केही छुट्ने कुरै हुँदैन, होइन? र अब यति भन्दै दिनता चाहिँ अब फेरि अस्ट्रेलियासँग नै सम्बन्धित अर्को एउटा विषयलाई जोडौँ।
5: एसबिएस नेपाली, एसबिएस साउथ एसियनमा।
4: र अवश्य पनि अब अस्ट्रेलियाको प्रसङ्ग जोड्दा चाहिँ अब पछिल्लो समय हेडलाइन बनेको विषय नै लिएर आएका छौँ आज पनि, होइन? हालै केही समय अघि मात्रै नेसनल प्रेस क्लबमा वान नेसनकी प्रमुख पॉलिन ह्यान्सनको जुन पहिलो सम्बोधन थियो त्यस लगतै एउटा सर्वेक्षण गरिएको थियो, जसमा चाहिँ अस्ट्रेलियामा बहुसांस्कृतिकता अर्थात् मल्टिकल्चरलिज्मप्रतिको समर्थन चाहिँ विगतका 2 ओह्रालो लागेको भन्ने त्यो रिपोर्टले देखाएको छ। र उक्त लोई इन्स्टिट्युटले तयार पारेको रिपोर्ट बारे चाहिँ अब केही विस्तृत रूपमा चर्चा गर्नतर्फ लागौँ। पछिल्ला 2 अस्ट्रेलियाका बासिन्दाहरूमा सांस्कृतिक विविधतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको देखिएको छ। लोई इन्स्टिट्युटको पछिल्लो सर्वेक्षण अनुसार सन् 2024 90% सहभागीले सांस्कृतिक विविधता देशका लागि राम्रो भएको बताएका थिए, तर यस वर्ष त्यो संख्या घटेर 73% झरेको छ। यही सर्वेक्षणले 55% मानिसहरूले देशमा हाल भइरहेको आप्रवासनको स्तर अत्यधिक उच्च रहेको ठान्ने गरेको पनि देखाएको छ। चार्ल्स लायन्स जोन्स लोई इन्स्टिट्युट को पब्लिक ओपिनियन एन्ड फरेन पोलिसी प्रोग्राममा एक रिसर्च फेलो हुन्। उनी भन्छन् कि यस्तो प्रतिक्रिया आएको यो पहिलो पटक भने होइन।
6: Australians have long been skeptical about the current intake of migrants. The previous record high occurred in 2018 and this year's result isn't especially higher than that result in 2018. So it's not particularly unusual.
4: पूर्वाधार अर्थात् इन्फ्रास्ट्रक्चरमाथिको बढ्दो दबाव र आप्रवासन व्यवस्थापनका लागि स्पष्ट योजना नरहेको हुनाले सर्वेक्षणको यो नतिजा आश्चर्यजनक भने नभएको बताउँछन् स्वतन्त्र सेनेटर डेभिड पकक।
7: As a country, we should have a plan when it comes to migration population. We should be looking at the impacts on infrastructure, the impacts on housing, the impacts on the environment. Currently, there's none of that. This is sort of arbitrary number that both sides of politics fight over, rather than saying, what do we want as a country?
4: पछिल्लो समय जनवाद अर्थात् पपुलिज्म वा र बहुसांस्कृतिकता अर्थात् मल्टिकल्चरलिज्म विरोधी धारणा अनिश्चितसँग पनि गहिरो रूपमा जोडिएको विज्ञहरूको भनाइ छ। फेरि पनि लोवी इन्स्टिट्युटका लायन्स।
6: Australians are growing anxious about societal issues in general. For instance, 64% of Australians say the risks of artificial intelligence outweigh the benefits. The decline in the proportion of Australians who say that cultural diversity has been good or mostly good for the country fits squarely within that context.
4: उक्त सर्वेक्षण यही महिना वान नेसनकी प्रमुख पॉलिन ह्यान्सनले क्यानबरा स्थित नेशनल प्रेस क्लब अफ अस्ट्रेलियामा दिएको सम्बोधन लगत्तै गरिएको थियो. ह्यान्सनले आफ्नो भाषणमा बहुसांस्कृतिकता भन्दा एकल सांस्कृतिक समाज हुनुपर्ने भनाइ राख्दै अस्ट्रेलिया आउने सबै आप्रवासीले पहिले नै अङ्ग्रेजी भाषा बोल्न सिक्नुपर्ने धारणा व्यक्त गरेकी थिइन्. उनले पछि आफ्ना ती अभिव्यक्तिको बचाउ पनि गरेकी छिन्. प्रधानमन्त्री एन्थनी अल्बनिजीले भने ह्यान्सनको टिप्पणीलाई पुनः अस्वीकार गर्दै सांस्कृतिक विविधताले अस्ट्रेलियालाई सकारात्मक योगदान पुर्याएको बताएका छन्.
8: Our diversity as a nation is a strength. You know, the fact that in the last month, yesterday, Sunday, I was at an Assyrian function. It was a wonderful function in southwestern Sydney. You know, should that be allowed to happen?
4: तर सेनेटर ह्यान्सनले आप्रवासनको विषयमा अस्ट्रेलियाको अवस्थालाई बेलायतको राजनीतिक अस्थिरतासँग तुलना गर्दै प्रधानमन्त्री अल्बनिजीलाई लक्षित यस्तो सन्देश पनि दिएकी छिन्.
9: The big issue in Britain that I can see is about the mass migration, people coming into the country. People don't feel they're British anymore, they can't fly the flag. And I see the same thing happening here in Australia. So he wants to take a few lessons from that. Our economy is in the toilet, actually.
4: अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियाको चौथो ठूलो निर्यात क्षेत्र अर्थात् शिक्षाका प्रमुख आधार हुन् र यो सर्वेक्षणसँगै विभिन्न पक्षबाट थुप्रै किसिमका भनाइहरू आएका छन्. तिनै एक प्रस्तुत गर्ने क्रममा भने पछिल्लो राजनीतिक सर्वेक्षणले ह्यान्सनको सन्देश पहिलेभन्दा धेरै मानिसहरूसम्म पुगेको देखाउँछ तर त्यो बहुमतको धारणा भने नरहेको पनि देख्न सकिन्छ. ह्यान्सन पहिलोपटक संसदमा निर्वाचित हुँदा धेरै वर्ष अघि रेने कफी एक किशोरी थिइन्. अहिले आफू एक सङ्घीय सांसद रहेकी कफीले त्यस बेलाको समय र वर्तमानलाई यसरी दाजेकी छिन्.
10: I'm in federal parliament and I can't believe 30 years on we're still talking about Pauline Hanson, we're still talking about One Nation. That's very upsetting to me and so many members of our community. What I would say is with Pauline Hanson and One Nation's rise in the polls and what we've seen in the community, I would ask people to have a look at her track record, to look at her track record and One Nation's track record over the last 30 years in parliament. They have consistently voted against higher wages for workers, workers' rights. Argued for a divisive Australia.
4: र श्रोतावृन्द, एसबिएस न्युजका लागि कमिल बियाङ्कीद्वारा तयार पारिएको यो रिपोर्टमा रहेका अन्य भनाइहरू सहितको पूरा सामग्री भने तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ. ठेगाना उही sbs.com.au/nepali. र यसका साथ अब भने आजको कार्यक्रममा हामी फटाफट लाग्नेछौँ पहिलो ब्रेकतर्फ. त्यसपछि भने फिफा विश्वकप सम्बन्धी नै रमाइला कुराकानीहरू र विशेष गरी अस्ट्रेलियाका दोस्रो पुस्ताका जुन नेपाली भाषीहरू छन् उनीहरूले चाहिँ यसपालिको वर्ल्ड कपमा कसलाई सपोर्ट गर्दैछन् रमाइलो कुराकानी पनि हामी सुन्ने नै छौँ. र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ मेसेज वा फोन मार्फत 0439799767 वा 1300799767 अहिलेको लागि भने ब्रेकको पालो.
11: तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ.
12: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
13: अस्ट्रेलिया एक्सप्लेनले नयाँ आप्रवासीहरूलाई घरबार, स्वास्थ्य, काम र अन्य थुप्रै विषयबारे जानकारी दिन्छ. यसका लागि sbs.com.au/australiaexplain जानुहोस्.
14: महान शिक्षकहरू सधैँ आफ्ना विद्यार्थीहरूलाई प्रेरित गर्ने तरिकाहरू खोजिरहेका हुन्छन्. एसबिएस लर्नमा शिक्षकहरूका लागि पाठ्यक्रम सम्बन्धित अनलाइन सामग्रीहरू उपलब्ध छन्. sbs.com.au/learnमा जानुहोस्.
15: Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got you. Watch SBS South Asian on SBS On Demand. It's your favorite radio channel in your language with great music from all over South Asia. But now, it's accompanied by stunning drone shots. Think mountain peaks, city streets, beaches and bazaars. It's radio with a view. SBS South Asian, stream it on SBS On Demand.
16: SBS Audio.
11: आफूलाई मन परेको सामग्री सुन्न प्ले थिच्नुहोस्.
16: यो चाहिँ अडिया जुम्बे हालम
17: एसबीएस चिल
18: एसबीएस पॉप एशिया नॉनस्टॉप एशियन पॉप.
19: कैन यू डिस्क्राइब दैट फीलिंग फॉर पीपल हु हैवन एक्सपीरियंस्ड इट.
20: एसबीएस हिंदी उपलब्ध करवाता है.
21: फार फ्रॉम द पार्टिसन पॉलिटिक्स.
11: साथी भन्दा बढी भाषाहरुमा समाचार, तपाईको मूड अनुसारको गीत संगीत अनि गजबका पोडकास्टहरु तपाईलाई कुरेर बसिरहेका छन्. SBS Audio app डाउनलोड गर्नुहोस् वा
22: sbs.com.au/audio.

0: र श्रोताबृन्द पुनः स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु मेलबर्नबाट म दिनिता रिसाल र सिडनीबाट सहकर्मी सुनिता पोखरेल पनि सँगै हुनुहुन्छ।
1: पक्कै पनि मेरो तर्फबाट पनि फेरि पनि स्वागत छ। होइन, हामी दुईतिर भए पनि प्रविधिको कारणले गर्दा हामी जोडिएका छौँ र तपाईँहरू पनि हामीसँग जोडिन सक्नुहुन्छ। त्यसको लागि चाहिँ माध्यम भनेको अब कार्यक्रम अवधिमा जुन चाहिँ रहेको छ बिहिबार 2 बजेदेखि 3 बजेसम्मको समयमा फोन गर्नुभयो, विश्वकप बारे आफ्ना धारणा विचार अनुमानहरू सुनाउन चाहनुहुन्छ भनेदेखि नम्बर रहेको छ 1300799767। अनि अब एसएमएस गरेर जोडिन चाहनुहुन्छ आफ्नो ल को मनपर्छ नि त विश्वकपमा हुन्छ नि कसलाई सपोर्ट गरिरहेको छु अथवा आफूलाई मनपर्ने खेलाडी को भन्नु भनेर पनि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भनेदेखि 0439799767 रहेको छ नम्बर, त्यसमा एसएमएस गरेर पठाउन सक्नुहुन्छ
0: अवश्य पनि। र कार्यक्रमको सुरुवातमा भने चाहिँ अब कार्यक्रम फुटबलमै राख्ने प्रयास गर्ने नै छौँ हामी, होइन, गीत सङ्गीत पनि छन् हामीसँग। र त्यस्तै गरी यो जुन महिना चाहिँ प्राइड मन्थ पनि हो श्रोतावृन्द, र त्यही विषयमा एउटा विशेष कुराकानी हामीले आज नेपालबाट लिएर आएका छौँ। त्यो भने केही बेर पछि जोडौँला, अब अहिलेको लागि भने वर्ल्ड कपकै कुरा गर्नतर्फ लागौँ।

0: फिफा विश्वकपको माहौलले ठुला मान्छेलाई मात्र होइन साना फुटबल प्रेमीहरूलाई पनि उत्तिकै सोएको छ। दक्षिण पश्चिम सिडनीको एक फुटबल मैदानमा भेटिएका नेपाली मूलका केही बालबालिकाले आफूले विश्वकपमा कुन टोलीलाई समर्थन गरिरहेका छन् र किन भन्ने उत्साहपूर्ण ढङ्गले सुनाए। कसैको रोजाई अर्जेन्टिना छ, कसैको ब्राजिल, त कसैले आफ्नो मनपर्ने खेलाडीको नाम गर्वका साथ लिएका छन्। फुटबल खेल्दै हुर्किरहेका यी साना खेलाडीहरूले एसबिएस नेपालीसँग आफ्नो विश्वकप उत्साह, आफूलाई मनपर्ने टोली र प्रेरणाका स्रोत बनेका खेलाडीबारे सहकर्मी समीर घिमिरेसँग रमाइलो कुराकानी गरेका छन्। अब सोही कुराकानी सुन्नतर्फ लागौँ।
1: Arya, and Arya, how long have you been playing soccer for?
2: 2 years.
1: Two years already?
2: 5 years.
1: 5 years?
2: Yeah.
1: Okay. What do you like about soccer so much?
2: Like, it's really fun to play with other people, playing games, and like, yeah, running.
1: Okay.
2: Skills.
1: And what about, do you follow Matildas or Socceroos?
2: Yeah, I do.
1: You do?
2: Yeah.
1: So do you know about World Cup?
2: Yeah, a little bit.
1: Yeah? So who do you think is going to win?
2: I think Brazil is going to win.
1: Who?
2: Brazil.
1: Why do you think so?
2: Because they have really good soccer players and they're really good at like assisting goals. And
1: yeah? And who is your favorite player?
2: Messi.
1: Messi? Why do you like Messi so much?
2: It's because he gives a lot of assists for other people. He's really fast and really good at skills.
1: And which Matilda player do you like most?
2: Sam Kerr.
1: All right, why do you think so? Why do you like Sam Kerr so much?
2: Because she's Australian and like she's a girl and like she's really good.
3: For 8 years?
1: No, 9. For 9 years?
3: Yes.
1: Okay. Do you know about World Cup football?
3: Yes.
1: Yeah? Are you looking forward to it?
3: Yeah.
1: So who are the football players that you know?
3: Ronaldo, Messi, Neymar, Mbappe, Van Dijk, Sebois, Van Dijk, Usman Dembele, Doué, Parascala, Ruben Dias, Nuno Mendes, Coutinho, Bruno Fernandes, Bernardo Silva.
1: Wow, Ale. you know a lot of them. Which team do you follow?
3: Real Madrid and Arsenal.
1: Okay, but that's the club one. In the country wise?
3: Portugal.
1: Portugal, why?
3: Because the goat Ronaldo is there.
1: What about Socceroos?
3: What?
1: Socceroos, Australian football team. You follow them?
3: No.
1: Okay. Who do you think is going to win this World Cup?
3: Either Portugal or Brazil.
1: Okay, what do you like about Portugal so much?
3: Portugal, even though they haven't won any World Cup,
1: yeah,
3: their abilities and others' creativities and others make them a true warrior.
1: Been playing football for
4: 4 years.
1: 4 years already, and how old are you?
4: Turning 9 this year.
1: All right. Which team do you follow then?
4: Real Madrid.
1: Real Madrid. Everybody follows Real Madrid. Who do you like there?
4: Ronaldo, he used to play there. Mbappe. David Beckham. Ronaldo Nazario.
1: And who is your best player?
4: Cristiano Ronaldo.
1: Why do you like him so much?
4: I don't know. He just plays very good.
1: Do you know which team he plays for?
4: Al Nassr.
1: And what about the country he plays for?
4: Portugal.
1: Portugal. Do you think Portugal has any chance this World Cup?
4: Maybe.
1: Yeah?
4: Maybe.
1: What about Australian football team?
4: I don't know anything.
1: You know nothing about it? Okay. Why do you like football so much?
4: It's very fun to play.
1: Yeah? What do you gain out of it? Are you a scorer or a goalkeeper?
4: Scorer.
1: Scorer.
5: What is your name?
6: Rayans.
5: Your full name?
6: Mandari.
5: Do you play football?
6: Yes.
5: What position do you play in football? And do you know anything about 2026 World Cup?
6: A little bit.
5: A little bit. Which country do you support?
6: Portugal.
5: Portugal. Why do you support Portugal?
6: Because Ronaldo plays too.
5: Which team do you think will win this World Cup?
6: Brazil.
5: Brazil. Why do you think Brazil will win?
6: Because they have Neymar.
0: र श्रोतावृन्द सुनिहाल्नु भयो साना खेलाडीहरूको विश्वकप फेभरेट्सहरू को को रहेछन् त भन्ने बारेमा समीर घिमिरेले कुराकानी गर्दै हुनुहुन्थ्यो र केही चाहिँ अब आफ्नै अभिभावकहरूले पनि पठाउनु भएको थियो यो कुराकानीको सन्दर्भमा बिचमा कतै सुन्नुभयो होला होइन तर जति पनि विचारहरू यी कुराकानीमा व्यक्त भएका छन् ती सम्पूर्ण विचारहरू चाहिँ वक्ता स्वयंका हुन् त्यसमा एसपिएसको समर्थन वा विरोध रहेको छैन भनेर यहाँ जानकारी गराउन चाहे र अब दिन त चाहिँ अब विश्वकपको यो कुराकानी सुनिहालियो रमाइलो कुराकानी होइन तर मलाई एउटा कुरा अचम्म लागेको अनि मैले काहीँ हुन्छ नि कसै एउटा कन्भर्सेसनमा चाहिँ यो कुरा उठेको पनि सुनेको थिएँ क्या अहिले अब यो यो पालि त हुन्छ नि मेसी रोनाल्डो भनेर अब वर्ल्ड कपमा अलिकति चुज गर्दाखेरि अलिक बढी आउने नाम भनौँ न अब खेलाडीहरू त टन्नै रहेका छन् अब आउँदै गरेका खेलाडीहरू नयाँ पनि नभनौँ अलिकति नाम चलेका नाम सुनिँदै आएका र अब अझै राम्रो गर्छन् भनेर आशावादी हुन सक्ने खेलाडीहरू त छन् नै तर पनि अब मेसी र रोनाल्डो भनेको अब वर्ल्ड कपमा अलिकति अहिले अहिले पछिल्लो समयमा चाहिँ पर्यायवाची जस्तै बनिरहेको सन्दर्भमा चाहिँ अब उनीहरू रिटायर भएपछि चाहिँ अथवा उनीहरूले वर्ल्ड कप नखेलेपछि चाहिँ कसको के हुन्छ होला भनेर त्यहाँ कन्भर्सेसन भइराखेको थियो कि तपाईँलाई के लाग्छ
7: अब त्यही यही बारेमा चाहिँ हामीले आज श्रोताहरूलाई सोध्नुपर्छ है अब त्यही जो चाहिँ अलि धेरै एक्साइटमेन्टको कुरा पनि भएको छ अवश्य पनि किनकि अब मेस्सीले त रेकर्ड बनाइहाले अस्ति होइन सर्वाधिक गोल
0: रोनाल्डोले पनि बनाए
7: रोनाल्डोले पनि बनाए अब त्यो फिजिकल फिटनेसदेखि लिएर होइन मेन्टल स्टेटदेखि लिएर के कस्तो हुन्छ त एउटा खेलाडीको एउटा दृष्टिकोणबाट हुन्छ नि त्यसबारेमा पनि हामी अवश्य पनि आज कुराकानी गर्ने नै छौँ केही श्रोताहरूसँग त्यसको लागि चाहिँ श्रोताहरू हामीसँग जोडिएर बस्नुहोस् होइन केही समयमा हामी केही श्रोताहरूलाई कार्यक्रममा प्रत्यक्ष जोड्ने नै छौँ अनि अब तपाईँहरूलाई चाहिँ के लाग्छ अब कोहीले चाहिँ कोही मेस्सीको फ्यान हुनुहोला कोही क्रिस्टियानो रोनाल्डोको फ्यान हुनुहोला एम्बापे भयो अब हालेन्ड भयो धेरैजनाको नाम हाम्रो छ अब के लाग्छ तपाईँको जवाब चाहिँ हामीलाई मेसेज गरेर टक्क पठाउन सक्नुहुन्छ नम्बरमा फेरि पनि भन्न गइरहेकी छु 0439797997 र फोन पनि गर्न सक्नुहुन्छ नम्बर चाहिँ त्यसको सट्टामा सुरुमा 1300 मात्रै छ नत्र चाहिँ आधा नम्बर एउटै नै हो त्यही पनि बताइहालौँ 1300799767 र यसका साथ अब तपाईँले हामीलाई आज प्रत्यक्ष सुनिरहनु भएको छ बिहिबार एसबिएस साउथ एसियनमा पुनः प्रसारण हामी एसबिएस रेडियो टूमा आइतबार आइरहेका छौँ र अहिलेको लागि भने कार्यक्रममा अब दोस्रो ब्रेक लिने पालो भएको छ श्रोतावृन्द त्यसपछि हामीसँग थुप्रै सामग्री र विश्वकपबारे नै कुराकानीहरू बाँकी नै रहेका छन् गीत सङ्गीत पनि छ चिन्ता नगर्नुहोला अहिलेको लागि भने यो छोटो ब्रेक लिएर हामी फर्किनेछौँ सुन्दै गर्नुहोस् एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम रेडियो
8: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
9: एनआइटिभीमा आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूका लागि महत्त्वपूर्ण विषयहरूको बारेमा जान्नुहोस् एनआइटिभी च्यानल 34 र एसबिएस अन डिमान्डमा SBS का टिभी र रेडियो च्यानलहरूमा के सामग्रीहरू प्रस्तुत हुँदैछन् जान्नका लागि sbs.com.au/guidemा जानुहोस् SBS फुडका साथ संसारभरका परिकारहरू आफ्नो भान्सामा ल्याउनुहोस् SBS फुडमा 7,000 भन्दा बढी खानाहरूका बारेमा लेख भिडियो र अन्य जानकारी छन् sbs.com.au/foodमा जानुहोस्। अन्तर्राष्ट्रिय वृत्तचित्रदेखि पुराना सर्वोत्कृष्ट सिनेमाहरूसम्म, विश्वस्तरीय नाटकहरूदेखि बेजोड कमेडीहरूसम्म, एसबीएस वाइसल्यान्ड हेर्नुहोस् च्यानल 31 मा। एसबीएस नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। एसबीएस नेपाली फेसबुकमा sbs.com.au/nepali आफ्नो अनलाइन घर बनाउनुहोस्। समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalimaमा।
7: र श्रोतावृन्द, यो दोस्रो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छौँ। मेलबर्नबाट म दिनिता रिसाल र सिडनीबाट सहकर्मी सुनिता पोखरेल पनि सँगै हुनुहुन्छ। सुनिताजी, अब अर्को प्रस्तुति चाहिँ आज के लिएर आउनुभएको छ?
0: प्रस्तुतिहरू हुन चाहिँ अब मैले अब अगाडि साप्ताहिक यो विश्व समाचार पनि लिएर आएको थिएँ होइन। अब मेरो पोल्टो लगभग खाली हुन सकेको छ होइन, तर म श्रोताहरूलाई निराश बनाउँदिनँ। त्यसैले अलिकति सङ्गीतमय बनाउनका लागि यो कार्यक्रममा गीत सङ्गीत चाहिँ म राख्ने नै छु। तर पोल्टो भरि त दिनताजीको छ कार्यक्रममा धेरै विषयहरू छन् होइन। अब अझै फिफा वर्ल्ड कपको बारेमा कुराकानी गर्न बाँकी नै रहेको छ, तर अब अहिलेको लागि भने अब म मेरो पोल्टो खाली भइसकेको कारणले गर्दाखेरि यो गीत लाइफ ड्यामेजबाट ब्युटिफुलम भन्ने गीत चाहिँ श्रोताहरूको लागि राख्दै म चाहिँ कार्यक्रमबाट बिदा चाहेँ होइन। अब अर्को कार्यक्रममा हाम्रो पक्कै पनि भेट हुने नै छ, तर दिनिताजी हुनुहुन्छ है, फेरि काहीँ नजानु सक्यो कि क्या हो कार्यक्रम भन्नुहोला। जे होस्, कार्यक्रम सुन्दै रहनुहोला एसपिएस साउथ एसियनमा एसपिएस नेपालीको यो कार्यक्रम
7: अवश्य पनि। र अहिलेको लागि भने ब्युटिफुलम लाइफ ड्यामेजबाट।

0: र श्रोतावृन्द, म पनि ह्यान्डसम, तिमी ब्युटिफुलम, रमाइलो छैन त गीत? चलचित्र लाइफ ड्यामेजको गीत यो ब्युटिफुलम तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनको नेपाली कार्यक्रममा। सिडनीबाट सहकर्मी सुनिता पोखरेलले छाडेर जानुभएको थियो यो रमाइलो गीत। उहाँले चाहिँ कार्यक्रमबाट आजको लागि विदा लिनुभएको छ, तर बाँकी कार्यक्रम तपाईँको साथमा रहनेछु। म दिनिता मेलबर्नबाट। र यो धुनसँगै अवश्य पनि थाहा पाइ नै सक्नुभयो होला अब भने पालो भएको छ नेपालतिर लाग्ने। श्रोतावृन्द, एलजिबिटिक्युआइए प्लस समुदाय, संस्कृति र सम्मान अधिकारको वकालत गर्दै हरेक वर्ष जुन महिनालाई इन्टरनेसनल प्राइड मन्थका रूपमा मनाउने गरिन्छ। नेपालमा पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले विभिन्न कार्यक्रमहरू गरेर प्राइड मन्थ मनाइरहेका छन्। यसै सन्दर्भमा नेपाल संवाददाता प्रतीक्षा दुलालले पिङ्की गुरुङसँग गर्नुभएको कुराकानी आज प्रस्तुत गर्न चाहन्छु। कार्यक्रममा गुरुङ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारका बारेमा पैरवी गर्दै आउनुभएको एक अभियन्ता र नेपालमा LGBTQIA+ समुदायका हक हितका लागि काम गर्ने संस्था ब्लू डायमन्ड सोसाइटीका पूर्व अध्यक्ष हुन्।
1: पिङ्कीजी, हामी यो प्राइड मन्थको सन्दर्भमा कुराकानी गरिरहेछौँ, होइन? कसरी मनाउनु भयो
2: प्राइड मन्थ? चाहिँ हाम्रो अस्ति एक हप्ता अगाडि जस्तो चाहिँ महिला मन्त्रालयसँग सहकार्य गरेर कार्यक्रम गराएको थियो। अहिले चाहिँ नेपालमा पहिलो पटक नै यो महिला मन्त्रालय अन्तर्गत चाहिँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक मन्त्रालय भनेर एड गराएको छ। सम्पूर्ण समुदायको साथीहरूलाई राखेर मन्त्रालयको मन्त्रीज्यू सीताबारीजी हेर्नुभएको थियो, उहाँलाई राखेर चाहिँ कार्यक्रमहरू गर्यो। र अर्को चाहिँ मन्त्रालय आफैले पनि के भन्छ यो एलजिबिटीको समुदायको मुद्दामा चाहिँ मन्त्रालयका सम्पूर्ण कर्मचारीहरूलाई ओरिएन्टेसन ट्रेनिङ चाहिँ हामीले राखेका थियौँ। त्यसरी नै सेलिब्रेट गर्यौँ भने अस्ति हाम्रो शनिबार चाहिँ प्राइड परेड भएको थियो, त्यसरी सेलिब्रेट गर्यो। यो महिनाभरि नै कुनै न कुनै संस्थाले चाहिँ विभिन्न इभेन्टहरू गरेर सेलिब्रेट चाहिँ गरिरहेको छ। यो चाहिँ अब प्राइड मन्थ सेलिब्रेसनसँगै हाम्रो के भन्छ अब पहिचान, हाम्रो अस्तित्व, होइन, हाम्रो डिग्निटी, हाम्रो आफ्नो स्वाभिमान, आफ्नो राइट, होइन, आफ्नो फ्रिडमको कुराहरूलाई चाहिँ कलेक्ट गरेर हामी सेलिब्रेट गरिरहेका छौँ। जसले चाहिँ यो मुद्दालाई चाहिँ सशक्त बनाउँछ, बुलन्द बनाउँछ, अनि समाजमा चाहिँ हाम्रो समुदाय चाहिँ भनौँ न एउटा भेदभाव रहित एउटा समाजमा चाहिँ बाँच्नको लागि यसले सकारात्मक वातावरणको सृजना गर्छ भन्ने एउटा उद्देश्य लिएर हामीले यस्तो खालको इभेन्टहरू चाहिँ सेलिब्रेट गरिरहेको छौँ।
1: यही सन्दर्भमा चाहिँ होइन नेपालमा चाहिँ केही केही कुराहरू चाहिँ उल्लेखनीय रूपमा चाहिँ सकारात्मकहरू पनि छन् होइन, भने केही चाहिँ समस्याहरू अझ नै छन्। अब सुरुमा चाहिँ राम्रो सकारात्मक कुराबाट गरौँ न, होइन, पछिल्लो समयमा चाहिँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूका लागि चाहिँ होइन भएका सकारात्मक कुराहरू चाहिँ के छन्?
2: सबभन्दा पहिला चाहिँ एटा सुब्बा पार्टीबाट हाम्रो भूमिका श्रेष्ठलाई चाहिँ भनौँ न एउटा प्रतिनिधि सभाको सदस्यमा चाहिँ समानुपातिक चयन भयो। संविधानमा उल्लेख गरेको एउटा जुन प्रावधानहरू छ त्यसलाई चाहिँ कानुन बनाउनको लागि चाहिँ हाम्रो प्रतिनिधि सदनमा चाहिँ सुनिश्चित भएको छ। त्यो एउटा एकदम राम्रो भनौँ एउटा नेपालको इतिहासमा चाहिँ ट्रान्स वुमेनको प्रतिनिधिलाई सुनिश्चित गराएको छ, त्यो एउटा भयो। चलचित्र क्षेत्रबाट चाहिँ यो इलेफेन्ट इन द फग नामको फिल्म चाहिँ कान्समा गयो र त्यहाँ गएर के भन्छ हाम्रो सम्पूर्ण टिम नै भनौँ कान्समा चाहिँ सहभागी हुनुभयो र एउटा पुरस्कार पनि प्राप्त गर्यो। त्यो अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ भनौँ न एउटा एलजिबिटीक्यूसँग सम्बन्धित एउटा मुभीले चाहिँ कान्समा एउटा स्थान पाउनु र त्योसँगै एउटा पुरस्कृत हुनु चाहिँ विश्वव्यापी रूपमा चाहिँ यसले एउटा भनौँ न उल्लेखनीय एउटा नाम चाहिँ राख्यो भनौँ। पहिला फोकल मिनिस्ट्री चाहिँ महिला मन्त्रालय भन्ने थियो तर नामकरण नै भएर आइसकेका थिएन। अहिले चाहिँ अब नामकरण भएर चाहिँ महिला मन्त्रालयसँगै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सामाजिक मन्त्रालय भनेर आएको छ। त्यो मन्त्रालयको नामकरण नै हुँदाखेरि चाहिँ त्यो मन्त्रालय अन्तर्गत चाहिँ विभिन्न अब कार्यक्रमहरू नीतिहरू बन्नै पर्ने अब एउटा भनौँ न हुन्छ। र अर्को चाहिँ तपाईँको एउटा बालबालिका अन्तर्गतको विधेयकहरू बन्दैछ, त्यो विधेयकमा चाहिँ अरू बालबालिका मात्रै पनि होइन हाम्रो एलजिबिटीआइक्यू समुदायको बालबालिकासँग सम्बन्धित पनि विधेयकहरू हामीले प्रस्तावहरू राखेका छौँ, संशोधन प्रस्तावहरू राखेका छौँ। त्यसमा चाहिँ वर्कआउट भइरहेको छ, छोराछोरीको ठाउँमा चाहिँ सन्तानहरू राखिने अथवा विभिन्न प्रावधानमा चाहिँ एलजिबिटीको समुदायको मुद्दाहरूलाई चाहिँ संशोधन प्रस्ताव पनि पेस गरिरहेको छ मन्त्रालयमा। सम्भवतः त्यो अब संशोधित भएर आउँदाखेरि हामीले प्रस्ताव गरेको मुद्दाहरू समावेश हुन्छ भन्ने कुरामा हामीले विश्वास गरेका छौँ। हाम्रो आवाजहरू दबाइएका थिए। यद्यपि त्यो संविधानमा उल्लेख गरे तापनि त्यो आवाजहरू चाहिँ यो सदनमा चाहिँ गुन्जिन पाएको थिएन। हर्मोनल राइटको भनौँ अथवा जेन्डर अफेमिक हेल्थ केयरको जुन अधिकारको कुराहरू छ त्यो कुराहरूको अगेन्स्टमा चाहिँ आवाजहरू उठाएको अवस्थाहरू थियो। अब चाहिँ सिङ्गो एउटा ठुलो दलको पार्टी जसले सरकार हाँकिरहेको छ र जुन पार्टीमा हाम्रो आफ्नै समुदायबाट प्रतिनिधित्व पनि छ त्यसका आधारमा चाहिँ आवश्यक पर्ने खालका जुन खालको कानुनहरू हामीले के हुन्छ प्राप्त गर्न सक्ने एउटा प्रावधान चाहिँ रहन्छ।
1: यो कुरा गरिराख्दाखेरि चाहिँ सर्वोच्चबाट चाहिँ होइन एउटा हालै एउटा फैसला पनि आएको छ, आदेश आएको छ सरकारको नाममा र त्यो मुद्दा चाहिँ दर्ता गर्ने मध्ये तपाईँ पनि एकजना हुनुहुन्थ्यो होइन, त्यसको बारेमा पनि अलिकति चर्चा गरौँ न।
2: हामीले चाहिँ एउटा भनौँ एलजिबिटीको समुदायको जुन सोसाइटी इन्डेक्स हेरिरहँदाखेरि चाहिँ अहिलेसम्म तपाईँको करिब लकडाउनदेखि अहिलेसम्म हेर्दाखेरि मेरो व्यक्तिगत के भन्छ निगरानीमा अथवा अब्जर्भेसनमा पाएको 135 भन्ने साथीले बढीले चाहिँ आत्महत्या गरिसके अनि 110 भन्दा बढीले प्रयास गरे होइन। अनि यसको सबैको जडलाई चाहिँ मैले निहालेर हेर्दाखेरि चाहिँ तिनवटा कजहरू, एउटा चाहिँ फ्यामिली र सोसाइटी एसुरेन्स नहुने, अर्को चाहिँ तपाईँको इकोनोमिक क्राइसिस र अर्को यो स्टेबल रिलेसन नहुनुको कारणले गर्दाखेरि चाहिँ सुसाइड इन्डेक्स बढी भएको देख्यो। त्यो हुनाले यस्तो खालको के भन्छ समस्याको निराकरणको लागि चाहिँ वर्षौँदेखि हामीले आइडेन्टिटी राइटसँगै यो म्यारिज राइटको पनि मुद्दा उठाइरहेको हौँ होइन। यद्यपि त्यो 2004 चाहिँ हामीले सुप्रिम कोर्टमा रिट हालिसकेपछि 2007 सुप्रिम कोर्टले तिनवटा जुन आदेश दिएको थियो जसमध्ये चाहिँ यो सम्बन्धित विभागको लागि चाहिँ समिति गठन गरेर प्रतिवेदन सरकारलाई पेस गर्ने भनेर भनेको थियो।

0: प्रावधान चाहिँ बनाएको छ र यसको जगलाई टेकेर चाहिँ सरकारसँग वकालत गरेर सकारात्मक कानुन बनाउनतिर हामी चाहिँ लागि पर्छौँ। किन अहिलेको सरकार चाहिँ लिबरल छ, ओपन माइन्डको पनि छ, युथ लिग पनि छ, होइन तपाईँको जतिखेर हामीले के भन्छ रिट हाल्यौँ र त्यसको एक महिना पश्चात चाहिँ अन्तरिम आदेश आएर अस्थायी अभिलेखीकरण राख्ने गरेर चाहिँ जुन निर्णय भयो सर्वोच्चबाट त्यो निर्णय आइसकेपछि पनि कार्यान्वयनमा चाहिँ एकदम अप्ठ्यारो अवस्थाहरू थियो र त्यो अवस्थामा चाहिँ तपाईँको गृहमन्त्री चाहिँ हाम्रो अहिले राष्ट्रवादी पार्टीको पार्टी अध्यक्ष रवि लामी छानेजी हुनुहुन्थ्यो अनि उहाँकै नेतृत्वमा चाहिँ विभिन्न भनौँ न यो वडा कार्यालयका पञ्जीकरण विभागमा चाहिँ सर्वोच्चले आदेश दिइसकेको भएको भएर चाहिँ यो कुनै पनि व्यक्ति समलिङ्गिक व्यक्तिहरू अथवा एलजिबिटीको समुदायको साथीहरू चाहिँ त्यहाँ बिहा दर्ताको लागि आएको खण्डमा चाहिँ गरिदिनु होला भनेर जुन एउटा आदेश दिएको थियो त्यसको आधारमा चाहिँ अहिले 15-20 जोडीले दर्ता गरिसकेको अवस्थाहरू छ भन्दाखेरि
1: यो दर्ता गरेपछि चाहिँ अरू कुराहरू सहज भएको छ कि दर्ता गर्नको लागि मात्र गरिएको छ अरू अधिकार त्यसपछि
0: अब यस्तो छ कतिलाई चाहिँ तपाईँको अहिले विवाह दर्ता गर्नको लागि पनि त्यति सजिलो चाहिँ छैन होइन जसले चाहिँ वडामा पहुँच पुगेको छ जसले चाहिँ संस्थासँग कन्ट्याक्ट गर्नुभएको छ आवश्यक कागजातहरू सबै उपलब्ध गराउन सकेको खण्डमा चाहिँ पाएको छ सजिलोसँग चाहिँ छैन अलिकति कठिनाइ भोगेर ब्लु डायमन्ड सोसाइटी आउनुभएको र ब्लु डायमन्ड सोसाइटीले पञ्जीकरण विभागमा उहाँहरूको वडा कार्यालयको पञ्जीकरणको विभागमा चाहिँ सबै आवश्यक दस्तावेजहरू कागज पत्र उपलब्ध गराइदिएको र उहाँसँग फोन वार्तालाप गरिसकेपछि र पहिला दर्ता भएको कागज पत्र उपलब्ध गराइदिइसकेपछि सर्वोच्चको आदेश नै दिइसकेपछि देखाइसकेपछि मात्रै के भन्छ उहाँले गरिदिइरहनु भएको अवस्थाहरू थियो।
2: र श्रोतावृन्द, इन्टरनेसनल प्राइड मन्थको सन्दर्भमा यो कुराकानी सुन्नुभयो। पिङ्की गुरुङसँग कुराकानी गर्दै हुनुहुन्थ्यो नेपाल संवाददाता प्रतीक्षा दुलाल। र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र योसँगै श्रोतावृन्द, अब भने आजको कार्यक्रममा पालो भएको छ तेस्रो र अन्तिम ब्रेकको, र त्यसपछि अघिदेखि भने चाहिँ हामी फुटबल विश्वकप सम्बन्धी प्रतीक्षा कुराकानी गर्नेछौँ केही श्रोताबिन्दहरूसँग। र तपाईँले हामीलाई एसएमएस गरेर तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। आज बिहिबार सुनिरहनु भएको छ भने भोलि अस्ट्रेलिया र प्याराग्वेको गेम छ। अस्ट्रेलियाको लागि यो निर्णायक खेल हुनेछ नकआउट स्टेजमा आफ्नो स्थान सुनिश्चित गर्नका लागि। खेलको नतिजा के होला तपाईँको जवाब हामीलाई मेसेज गर्नुहोस्। नम्बर हो 0439799767। अहिलेको लागि भने ब्रेकको पालो।
3: SBS नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
4: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
5: SBS Food का साथ संसार भर का परिकारहरू आफ्नो भान्सामा ल्याउनुहोस्। SBS Food मा 7,000 भन्दा बढी खानाहरूका बारेमा लेख, भिडियो र अन्य जानकारी छन्। sbs.com.au/food मा जानुहोस्। SBS World News, ताजा र महत्त्वपूर्ण समाचारहरू अस्ट्रेलिया तथा विश्वभरबाट तपाईँकै लागि। SBS World News हरेक बेलुकी 6:30 बजे SBSमा र SBS On Demandमा।
6: SBS Kickoff, a new music station celebrating football anthems from around the world. It's live now on DAB Radio, the SBS Audio app, online and SBS On Demand.
7: SBS अडियो एप डाउनलोड गरे तपाईँका मनपर्ने कार्यक्रमहरू सुन्नुहोस्। यो एप एप स्टोर र गुगल प्लेबाट निशुल्क पाउन सकिन्छ।

0: र श्रोतावृन्द, अब अर्जेन्टिना, ब्राजिल, इङ्ल्यान्ड, फ्रान्स, अस्ट्रेलिया, धेरै देशहरूको प्रतियोगिता कडा भिडन्त चलिरहेको छ होइन. फिफा विश्वकप 2026 यो गीत थियो सबैजनाको वर्ल्ड कपमा ध्यान, राजु ढकाल र रबिन लामी छानेको आवाजमा. र यो तेस्रो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई. अब अवश्य पनि पालो भएको छ फिफा विश्वकपकै बारेमा कुराकानी गर्ने, र हामीसँग टेलिफोन सम्पर्कमा केही श्रोताहरू हुनुहुन्छ अहिले. सबैलाई पालै पालो स्वागत गर्न चाहे. हामीसँग एडिलेडबाट हुनुहुन्छ जगजित श्रेष्ठजी, उहाँ चाहिँ नेपाली पूर्व राष्ट्रिय फुटबल खेलाडी, अस्ट्रेलियामा पनि प्रोफेसनल फुटबल खेल्नु भएको छ उहाँले, अनि हाल चाहिँ साना साना बालबालिकाहरूलाई एडिलेड, मेलबर्न र क्यानब्रा लगायत ठाउँहरूमा फुटबल तालिम दिँदै पनि आउनुभएको छ. जगजितजी, स्वागत छ तपाईँलाई कार्यक्रममा.
1: नमस्ते, धन्यवाद.
0: र त्यस्तै गरी हामीसँग मेलबर्नबाट साजन बस्नेत हुनुहुन्छ, उहाँ पनि नेपालमा फुटबल खेल्नुभएको पूर्व फुटबल खेलाडी, अस्ट्रेलियामा चाहिँ हाल रोयल वेस्टर्न फुटबल क्लबका कप्तान, र त्यस्तै गरी भिक्टोरियाको स्टेट लिग नर्थ वेस्टमा फुट्सक्रे रेन्जर्स फुटबल क्लबबाट खेलिरहनु भएको छ. साजनजी, तपाईँलाई पनि स्वागत छ कार्यक्रममा.
1: थ्याङ्क यू दिदी.
0: अनि त्यस्तै गरी अब सिडनीतिर लागौँ. सिडनीबाट चाहिँ सुबिन खरेलजी जोडिनु भएको छ हामीसँग. गत बिहिबार पनि जोडिनु भएको थियो है, तर प्राविधिक कारणले गर्दाखेरि अलिकति समस्या हुन पुगेको थियो. आज फेरि उहाँले समय दिनुभएको छ हामीलाई. फुटबल पारखी हुनुहुन्छ सुबिनजी, तपाईँलाई पनि स्वागत गरिहालौँ कार्यक्रममा.
2: धन्यवाद.
0: र त्यस्तै गरी अब अलि परतिर लागौँ होइन, तल टाजमेनियाबाट चाहिँ मनिषजी हुनुहुन्छ हामीसँग. मनिष पोखरेल, उहाँ चाहिँ नेपाली फुटबल क्लब अफ टाजमेनियाका प्रेसिडेन्ट हुनुहुन्छ. मनिषजी, तपाईँलाई पनि स्वागत छ एसबिएस नेपालीमा.
3: नमस्ते अनि धन्यवाद.
0: अब सुरुमा त सबैजनालाई यो आज खुला मैदानमा खुला प्रश्न है, फिफा विश्वकपको माहौल कतिको चर्किएको छ, तपाईँहरूको चाहिँ कस्तो चल्दैछ वर्ल्ड कप एक्सपिरियन्स? जगजितजीबाटै सुरु गरौँ न त.
1: मबाट सुरु गरौँ. त्यही हो, अब माहौल राम्रै छ होइन. अब बिहानको गेम चाहिँ हेरिन्छ होइन, बिहान र दिउँसोको. अब अलिकति मध्यरात पछिको गेम चाहिँ अलिक हेर्न पाइँदैन.
0: बिहानको भनेपछि 5 बजे उठेर हेर्ने गर्नु भएको छ?
1: होइन, त्यो पनि होइन. म नर्मली 9:30 होइन, 9:30 किक अफ हेर्छु. जस्तै त्यो भनेबाट फर्स्ट गेम मैले लाइभ हेरेको चाहिँ सुरु गर्दा चाहिँ अर्जेन्टिना भर्सेस अल्जेरिया.
0: ए हजुर हजुर हजुर.
1: खास त्यो दिनदेखि चाहिँ अलिकति वर्ल्ड कप लागेको जस्तै फिल भयो होइन. अनि त्यसपछिको माहौल राम्रै छ. अब अस्ति हिजो रोनाल्डोले हानेको होइन, त्यसरी झन् माहौल मजाले भने जस्तो लागिरहेको छ अहिले चाहिँ.
0: हजुर, त्यही त. अब नजिकको मान्छेलाई पनि सोधिहालौँ है. मेलबर्नबाट साजनजी हुनुहुन्छ, तपाईँको चाहिँ कस्तो हुँदैछ साजनजी? अब खेली पनि रहनु भएको छ होइन आफू पनि.
2: हजुर, मेरो नि त्यही अब बिहान 8 बजे गेम चाहिँ हेऱ्यो आज. त्यही अब कुनै अब इङ्ल्यान्ड अब आफ्नो बेस्ट, मेरो चाहिँ बेस्ट कन्ट्री इङ्ल्यान्ड हो. इङ्ल्यान्ड खेला गेमहरू त राति नै हेर्छु. लाइक प्रायः चाहिँ सबै गेम त रातिको हेरिदिनु, कुनै कुनै गेम चाहिँ हेरिन्छ, नभए बिहानको चाहिँ सबै हेरिन्छ.
0: हजुर. अनि मनिषजी, टाजमेनिया त अब चिसो ठाउँ छ, फुटबलले कतिको तताएको छ कि छैन त?
3: तताएकै छ. मेरो चाहिँ अब काम अलिकति मिल्ने भएर अलिक ढिलै हुन्छ. सो मैले चाहिँ प्रिटी मच बिहान 3 बजेको गेम, 5 बजेको गेम प्रायः नछुटाइकन हेरिरहेको छु, अब आफूलाई मनपर्ने भएर पनि. अनि अब म अर्जेन्टिना मेसीको बिग फ्यान सपोर्टर, सो एकदमै रमाइलो भइरहेछ. मलाई चाहिँ वर्ल्ड कप राम्रै लागेको छ यता ताजमहलमा.
0: हजुर. अनि सुबिनजी पनि सिडनीमा चाहिँ कस्तो छ सुबिनजी?
4: हजुर, गेमहरू त भनेको दिन प्रतिदिन अब नसोचेको गेम भइरहेछ. कसले जिति भने जस्तो जसले हारिरहेको छ, हार्ने भने जितिरहेछ, ड्र भइरहेछ. जस्ट इन्ट्रेस्टिङ भइरहेछ. जस्ट प्रिटी मच इङ्ल्यान्डको फ्यान भएर इङ्ल्यान्डको चाहिँ प्रायः गेम हेरिरहेको छु. अनि अस्ट्रेलियाको चाहिँ समय पनि मिल्दा छ दुइटै गेम हेर्दा. अब पक्कै यो नेक्स्ट गेम पनि हेर्छु, पराग्वेसँगको गेम पनि.
0: हजुर. अनि अब अहिले एकदम रेकर्ड तोडेका दुइटा खेलाडीहरूकै नामबाट सुरु गरौँ है. सबैले मेन्सन पनि गरिसक्नुभयो, मेस्सी र लियोनल मेस्सी र अनि क्रिस्टियानो रोनाल्डो. अब मेस्सीले त रेकर्ड बनाइहाले होइन, सर्वाधिक गोलकर्ताको. त्यस्तै गरी रोनाल्डोको पनि ढिलो आयो कडा आयो भने जस्तै भएको छ. तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो भनौँ न. अब जगजितजीसँग अस्ति कुरा गर्दाखेरि अब तपाईँ आफू पनि फुटबलमा लामो समयदेखि लाग्नु भएको छ, अलिकति एउटा खेलाडीको दृष्टिकोणबाट बताइदिनुहोस् न.
1: अब मेन चाहिँ अब के अरे भनौँ न, यो संसारले यो अहिले वर्ल्ड कप हेर्नुको मेन तपाईँको कारणै मेसी रोनाल्डो हो होइन. त्यही भएर उनीहरूको चाहिँ जुन इन्भल्भमेन्ट हुने बित्तिकै सबैजना अझ बढी एक्साइटेड भएको सिचुएसन छ होइन. अब म पनि त्यसमै पर्छु होइन. अब
0: एउटा भनौँ न अब फिजिकल फिटनेस र मेन्टल स्टेट मेन्टेन गर्न चाहिँ कस्तो हुन्छ भनौँ न.
1: अब त्यो चाहिँ अब एकदम उदाहरणीय नै मान्छेहरू हुनु उनीहरू होइन दुईजना अब म पनि 35+ भइसकेँ जस्तो होइन. अब त्यही हिसाबले उनीहरूले जुन आफ्नो प्रोफेसनलिजम देखाइरहेको छ होइन फुटबललाई लिएर होइन डेडिकेसन देखाइरहेको छ जुन आफूलाई चाहिँ भनौँ न माया गर्ने मान्छेहरूको लागि फलोअर्सहरूको लागि होइन जति पनि उनीहरूले आफूलाई पुस गरिरहेको छ नि त्यो चाहिँ एकदम उदाहरणीय नै छ भन्छु होइन. अब त्यसले गर्दाखेरि चाहिँ जति पनि भनौँ न 30+ संसारभरिका एथलिटहरू छन् होइन हामीलाई चाहिँ एकदम मोटिभेसन भएको छ कि स्पेसली होइन. अब जस्तै अब युथहरूलाई पनि म युथ हुँदाखेरि नै तपाईँको मोटिभेट गरेर मान्छेहरू उनीहरू होइन तर आजको दिनसम्म पनि हामीलाई मोटिभेट गरिरहेको छ त्यो कुराले चाहिँ होइन. त्यो चाहिँ एकदम उदाहरण नै छ उनीहरूलाई यो विषयमा चाहिँ एकदमै मान्नै पर्छ हामीले र धन्यवाद पनि दिनुपर्छ जस्तो लाग्छ.
0: हजुर अनि अरूले पनि केही थप्न चाहनुहुन्छ यसमा मनिषजी साजनजी सुबिनजी खुला मैदान छ है.
4: पक्कै पनि अब यो मेस्सी र रोनाल्डो भनेको यो ब्याटल जस्तै हुन्छ हरेक चाहिँ मान्छेले चाहिँ कसले हान्छ मेस्सी कि रोनाल्डो भन्ने हुन्छ. त्यस्तो मेस्सीले ठ्याक्कै गोल हान्यो 17 गोल ऊ बनायो नयाँ रेकर्ड बनायो ठ्याक्कै रोनाल्डोले चाहिँ गरेन भन्ने भइरहेको थियो भने ठ्याक्कै रोनाल्डोले गर्दाखेरि चाहिँ अब त्यो हुन्छ नि यता 2 गोल पनि हान्यो अस्ति हेर्दाखेरि जे भने ब्याटलमा छ मान्छे भने जस्तो दुइटैको पछिबाट चाहिँ राम्रो गरिरहेको छ. तर त्यो मान्छेले चाहिँ धेरैले चाहिँ हेर्ने सबैको आँखा पनि अब वर्ल्ड कप भन्ने बित्तिकै दुइटैकै हातमै चलिरहेको छ नि. प्लस अब हजुरको यो जस्तो नयाँ नयाँ टिमहरूले चाहिँ गरेको गेमहरूले हेर्दाखेरि चाहिँ हुन्छ नि यो गेम भनेको चाहिँ वर्ल्ड कप भनेको चाहिँ एउटा इन्डिभिजुअल प्लेयरको काम होइन जस्तो होल टिमले चाहिँ असर पार्छ भन्ने कुराहरू चाहिँ देखिरहेको छ यसो गेमहरू हेर्दाखेरि चाहिँ.
0: हजुर अनि अब यो अब अरू टिमहरूको ठुलो टिमहरूको कुरा पनि भइहाल्यो होइन. अब अलिकति अस्ट्रेलियाको पनि कुरा गरौँ. अब भोलि अब आज हामीलाई यदि बिहिबार श्रोताहरूले प्रत्यक्ष सुनिरहनु भएको छ भने प्याराग्वेसँग भोलिको गेम छ अस्ट्रेलियाको अलि क्रिटिकल नै छ होइन. कस्तो प्रेडिक्सन गर्नुभएको छ तपाईँहरूले चाहिँ?
3: अब अस्ट्रेलियालाई ड्र गर्दा पनि पुग्छ होइन. अस्ट्रेलिया अब राम्रै छ. प्याराग्वे पनि राम्रो सुरुको गेम अलिकति भएको थियो तर पछि सेकेन्ड गेमबाट चाहिँ अलिकति डिफ्रेन्ट टाइपको देखियो होइन. हजुर अनि अस्ट्रेलिया चाहिँ ड्र गर्यो भने पनि सेकेन्डै जाने अब विन गर्यो भने त अब कोर्स सेकेन्डै भइहाल्यो होइन. सो अब राम्रै हुन्छ रोमाञ्चकै हुन्छ गेम. अस्ट्रेलियाले अलिकति सेकेन्ड गेम चाहिँ अलिकति ऊ भयो तर लास्ट गेम चाहिँ राम्रो खेल्छ भन्ने आशा गरिएको छ. फर्स्ट गेम टर्कीसँग त धेरै राम्रो अनएक्सपेक्टेडै भयो है. सो प्रिटी मच म चाहिँ अब ड्र ओर विन जस्तो लाग्छ मलाई चाहिँ.
0: हजुर अनि सुबिनजीको लागि चाहिँ अहिलेसम्मको लागि भनौँ न यसपालिको वर्ल्ड कपको हाइलाइट चाहिँ के रह्यो तपाईँको लागि?
4: पिरियडमा त अब इङ्ल्यान्डको फ्यानमा अब पहिलो गेम जित्छु दोस्रो गेम उ गर्दाखेरि चाहिँ अलिकति मनमा लागिरहेको थियो. तर अब अस्ट्रेलिया बसेको हिसाबले चाहिँ अस्ट्रेलियाको लागि चाहिँ अब बिग सपोर्ट गरिन्छ अनि एजियन टिम अब जापानलाई पनि सपोर्ट गरेको थिएँ मैले. तर गेमहरू अलिक तल तालमेलै नमिल्ने जस्तो भइरहेको छ. अब अस्ट्रेलियाको गेमको कुरा गर्नुपर्दा चाहिँ पराग्वेसँग चाहिँ अस्ट्रेलिया अस्ट्रेलिया हारेको रहेन रहेछ जस्तो भयो मनिषले भनिहाल्नु भयो. ड्र गर्नेलाई पनि अगाडि पुग्छ. अब भोलिको गेम चाहिँ अलिकति क्रिसियल गेम छ. अलिकति यो गेम चाहिँ अस्ट्रेलिया जित्दियो भने चाहिँ राम्रो हुन्छ अब सबैलाई चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ हामी शुभकामना दिन चाहन्छु.
0: हजुर अनि अब हामीसँग समयको अलिकति अभाव भएको हुनाले है अब अलिकति अन्तिम प्रश्न छाड्न चाहिँ जवाब दिनुभयो हुन्छ. अब अस्ट्रेलियाको नेपाली समुदायमा तपाईँहरू सबैजना एक हिसाबले सक्रिय हुनुहुन्छ फुटबलमा होइन. पछिल्लो समय चाहिँ कस्तो पाउनु भएको छ अवस्था? अब जगजितजीबाट सुरु गरेको थिएँ तपाईँबाट नै अन्त्य गर्न चाहेँ. अन्तिम प्रश्न होइन जगजितजी बताइदिनुहोस् न.
5: त्यही हो होइन. अब हामीलाई यो फुटबल भनेको यो यो चन्द्रमा यो तारा हेरे जस्तो भइरहेछ क्या हामी नेपालीलाई चाहिँ होइन. आज न किन हामी त्यति टाढा छौँ क्या यो चिजबाट होइन. जब कि हामीले यो नेपालीले पूजा गर्ने चिज हो क्या यो फुटबल भनेको होइन. मनमा त पऱ्यो भने पूजा गर्ने चिज हो क्या. तपाईँको 90% मान्छेहरू हामी फुटबलमा यति लगाव छ कि होइन. अब म एज अ खेलाडी पनि तपाईँको देशभरि खेलेँ होइन. अब विदेशमा जाँदाखेरि तपाईँको नेपालीहरूको गहिरो हुन्थ्यो क्या होइन. हामीलाई हेर्न भन्दा चाहिँ फुटबल हेर्न भनौँ न होइन. अब त्यो हिसाबले चाहिँ आई थिङ्क यो जुन किसिमको हाम्रो र यो नेपाली फुटबल र यो वर्ल्ड फुटबलमा जुन किसिमको ग्याप छ नि त्यो चाहिँ हुनै नहुने हो जस्तो लाग्छ क्या मलाई होइन. विच इज अ मोर होइन. तर अब भनौँ न यो जुन एकतिर चाहिँ अब वर्ल्ड कप भइरहेको खुसी पनि लाग्छ अनि अर्कोतिर चाहिँ एकदम दुःख पनि के पनि लाग्छ नि हामी किन यति पछाडि भनेर प्रश्न पनि हो त. जस्तो लाग्छ मलाई 50% जति आन्सर मैले पाइसकेँ कि, यो 3 वर्ष मैले नेपाली समुदाय काम गर्दाखेरि होइन पाइसकेँ. अब कुनै दिन भनौँ न यो कुनै एउटा
0: जी, मैले अलिकति अब समय अभावले गर्दा काट्नुपर्ने हुन्छ है. हामीसँग अब धेरै समय बाँकी छैन आजको कार्यक्रममा, र यो सँगै अब सबैजना चारैजना वक्ताहरूलाई चाहिँ आजको कार्यक्रममा समय दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै अहिलेको लागि भने कुराकानी यतिमै अन्त्य गर्न चाहे. र श्रोतावृन्द, अब फुटबल विश्वकप सम्बन्धी अन्य कुराकानी र रिपोर्टहरू चाहिँ तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नु नै हुनेछ. ठेगाना sbs.com.au/ नेपाली. र यो सँगै मैले पनि अब आजको कार्यक्रमबाट चाहिँ बिदा लिने पालो भएको छ. यहाँहरूको बाँकी दिन शुभ बितोस्. नमस्ते.
6: SBS, a world of difference. You're with SBS Bangla on mobile, online and on radio.
7: আপনারা আছেন SBS বাংলার সঙ্গে মোবাইলে, অনলাইনে এবং রেডিওতে.
8: SBS বাংলা সকালের মেঘ কাটিয়ে রোদ ঝলমলে আকাশ, হিমেল হাওয়ার এই বিকেলে সবাইকে শুভেচ্ছা জানিয়ে শুরু করছি আজকের বাংলা অনুষ্ঠান. মেলবোর্ন স্টুডিও থেকে আপনাদের সাথে আছি আমি শাহান আলম. আজ বৃহস্পতিবার 25 জুন 2026 সাল. সেই সাথে জানিয়ে রাখছি আজকের এই অনুষ্ঠানটি আবারও প্রচারিত হবে শনিবার সন্ধ্যা 6টায় SBS 2 তে. SBS বাংলার এই রেডিও অনুষ্ঠানটি সম্প্রচারিত হচ্ছে কুলিন জাতির উরাঞ্জারি উই উরাং জনগোষ্ঠীর ভূমিতে অবস্থিত SBS স্টুডিও থেকে. আমরা তাদের সমস্ত ঐতিহ্যবাহী রক্ষকদের স্বীকৃতি দিই এবং তাদের অতীত বর্তমান এল্ডারদের প্রতি শ্রদ্ধা জানাই. সমস্ত অ্যাবরিজিনাল ও টরেস স্ট্রেট আইল্যান্ডারদের ভূমিগুলোর ঐতিহ্যবাহী রক্ষকদেরকেও আমরা স্বীকৃতি দিচ্ছি, যেখান থেকে অনুষ্ঠানটি আপনারা আজ শুনছেন. শ্রোতা বন্ধুরা, আমাদের এক ঘন্টার এই অনুষ্ঠানের শুরুতেই থাকছে শীর্ষ খবর, থাকবে সাম্প্রতিক বিষয় নিয়ে প্রতিবেদন এবং সাক্ষাৎকার. আমাদের অনুষ্ঠান নিয়ে আপনার মতামত জানাতে SMS করুন 0439799767 নাম্বারে. আবারও বলছি, লিখে নিতে পারেন 0439799767 নাম্বারে. আমাদের জানান অনুষ্ঠানটি আপনাদের কেমন লাগছে. চলুন জেলে নেওয়া যাক আজকের কন্টেন্টগুলো. মধ্যপ্রাচ্যে চলতে থাকা যুদ্ধের দৃশ্য নিয়ে সামাজিক যোগাযোগ মাধ্যম জুড়ে ছড়িয়ে পড়েছে ওই অঞ্চলকে ঘিরে বিভ্রান্তিমূলক প্রচারণা, থাকবে এ নিয়ে একটি প্রতিবেদন. আজকের কমিউনিটি পডকাস্টে রয়েছে সাম্প্রতিক সময়ে অস্ট্রেলিয়ায় ঘুরে যাওয়া শিল্পী অঞ্জন দত্তের একটি সাক্ষাৎকার, শুনবেন এর প্রথম পর্ব. এরপর অস্ট্রেলিয়া সম্পর্কে জানুন পর্বে আমরা জানব অস্ট্রেলিয়ার শেয়ার্ড হাউজিং নিয়ে একটি পুরনো প্রতিবেদন. এছাড়া থাকবে অস্ট্রেলিয়ায় বসবাসরত NSU এর প্রাক্তন শিক্ষার্থীদের ঈদ আনন্দ মেলা নিয়ে একটি সাক্ষাৎকার. এছাড়া থাকছে আমাদের লাইব্রেরি থেকে বেশ কিছু জনপ্রিয় গান সহ অন্যান্য নিয়মিত পরিবেশনা. তবে সব কিছুর আগে শীর্ষ খবর. শীর্ষ খবরের শুরুতেই খবরের শিরোনামগুলো। অস্ট্রেলিয়ান পোল্ট্রি ও ডিম আমদানির উপর পাপুয়া নিউগিনির নিষেধাজ্ঞা প্রত্যাহার। অস্ট্রেলিয়ার অভ্যন্তরীণ গোয়েন্দা প্রধান বলেছেন রাজনৈতিক উদ্দেশ্য প্রণোদিত সহিংসতার সম্ভাবনা বাড়ছে, এবং জাতিসংঘ জানিয়েছে সংঘাতপূর্ণ এলাকায় শিশুদের উপর নির্যাতনের ঘটনা রেকর্ড উচ্চতায় পৌঁছেছে। খবরের শিরোনামগুলো শুনলেন, এবার বিস্তারিত। ওয়েস্টার্ন অস্ট্রেলিয়ায় একটি মারাত্মক বার্ড ফ্লু স্ট্রেন শনাক্ত হওয়ার ঘটনায় পাপুয়া নিউগিনি অস্ট্রেলিয়ান পোল্ট্রি ও ডিম আমদানির উপর থেকে নিষেধাজ্ঞা দেওয়ার পর তা প্রত্যাহার করেছে। যদিও অস্ট্রেলিয়ায় এখনও পর্যন্ত 3টি পাখির শরীরে মারাত্মক H5N1 স্ট্রেন শনাক্ত হয়েছে, তবে দেশটির পোল্ট্রি বা কৃষিখাতে এই রোগের কোনো ঘটনা শনাক্ত হয়নি। ওয়েস্টার্ন অস্ট্রেলিয়ার কৃষিমন্ত্রী জ্যাকি জার্ভিস বলেছেন মুরগি ও ডিম খাওয়া জনসাধারণের জন্য কোনো ঝুঁকি তৈরি করবে না।
9: There is no risk to human health from eating, you know, chicken or eggs from birds from Australia, that message will be conveyed by the Commonwealth.
10: অস্ট্রেলিয়ার অভ্যন্তরীণ গোয়েন্দা প্রধান বলেছেন দেশটির সন্ত্রাসবাদের হুমকির মাত্রা জনসাধারণের জন্য বিদ্যমান বিপদকে কম করে দেখাচ্ছে। এজিওর মহাপরিচালক মাইক বার্জেস বলেছেন রাজনৈতিক উদ্দেশ্য প্রণোদিত সহিংসতার সম্ভাবনা বাড়ছে এবং আশঙ্কা করা হচ্ছে যে ইউরোপে ইহুদি স্থাপনাগুলোতে হামলার পেছনে থাকা একটি ইরান সংশ্লিষ্ট গোষ্ঠী এখানে তাদের কার্যক্রম প্রসারিত করতে পারে। ব্রিটিশ ইসলাম বিরোধী কর্মী টমি রবিনসনের সাথে একটি বিতর্কিত পডকাস্টে সাক্ষাৎকারের পর টিভি উপস্থাপক কার্ল স্টেভানোভিক চ্যানেল 9 ছেড়ে যাচ্ছেন বলে জানা গেছে। 9-এর সংবাদপত্রগুলো জানিয়েছে নির্বাহীদের মধ্যে জরুরি আলোচনার পর নেটওয়ার্কটি তাদের দীর্ঘদিনের টুডে অনুষ্ঠানের উপস্থাপকের সাথে সম্পর্ক ছিন্ন করার সিদ্ধান্ত নিয়েছে। সাক্ষাৎকারে স্টেভানোভিক রবিনসনের সাহস ও দৃঢ়তার প্রশংসা করেন যা তীব্র সমালোচনার জন্ম দেয়। স্বতন্ত্র সিনেটর ডেভিড পোকক বলেছেন পরিকল্পিত সংস্কারের ফলে পার্টনারের মৃত্যু হলে বা বিবাহ বিচ্ছেদ হলে মানুষ পুরনো সম্পত্তি কর ছাড় থেকে বঞ্চিত হতে পারে। লেবার পার্টি আজ সংসদে নেগেটিভ গিয়ারিং প্রত্যাহার এবং ক্যাপিটাল গেইন ট্যাক্স ছাড় পাশ করার আশা করছে, যার মধ্যে এই পরিবর্তনগুলো কার্যকর হওয়ার আগে কেনা বিনিয়োগ সম্পত্তির জন্য বিশেষ ছাড় অন্তর্ভুক্ত থাকবে। এবার আন্তর্জাতিক খবর। জাতিসংঘ জানিয়েছে সংঘাতপূর্ণ এলাকায় শিশুদের ওপর নির্যাতনের ঘটনার রেকর্ড উচ্চতায় পৌঁছেছে। সংস্থাটির সর্বশেষ প্রতিবেদনে 38,000-এরও বেশি গুরুতর মানবাধিকার লঙ্ঘনের ঘটনা যাচাই করা হয়েছে, যা 24,000-এরও বেশি শিশুকে প্রভাবিত করেছে। শিশু ও সশস্ত্র সংঘাত বিষয়ক জাতিসংঘের বিশেষ প্রতিনিধি ভ্যানেসা ফ্রেজিয়ার বলেছেন ক্রমাগত নিষ্ক্রিয়তা একটি রাজনৈতিক সিদ্ধান্ত।
11: After decades of evidence, warnings and appeals, the international community cannot claim ignorance of what is happening to children in armed conflict. If we are still not awake after all that millions of children have and continue to endure, then we must confront a far more troubling truth.
10: বাংলাদেশের প্রধানমন্ত্রী তারেক রহমানের উপদেষ্টা ডক্টর জাহিদুর রহমানকে ঘিরে দিল্লি বিমানবন্দরে ঘটে যাওয়া ঘটনার বিষয়ে ভারতের দেওয়া ব্যাখ্যাকে সন্তোষজনক নয় বলে অভিহিত করে ঘটনাটিকে দুর্ভাগ্যজনক ও দুঃখজনক বলে উল্লেখ করেছে বাংলাদেশ। ভারতের পররাষ্ট্র মন্ত্রণালয়ের মুখপাত্রের মন্তব্য সম্পর্কে বাংলাদেশের পররাষ্ট্র মন্ত্রণালয়ের মুখপাত্র গতকাল বাসসকে এক

خمس عبر الباص تم جاب هيك روك لهدم بحر.

Natural.

ਭੰਗੜਾ shaking your boat.

ਬੰਦ ਕਰੋ ਬਕਵਾਸ, ਕੋਈ ਨਾਮੀ ਗਾਣਾ ਸ਼ੁਰੂ ਕਰੋ।